0: 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
1: हामी कहाँ उपलब्ध सेवाहरू,
2: दाँत निकाल्ने,
1: नयाँ दाँत राख्ने,
2: झिक्न नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
2: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105977। कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
0: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
3: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 98417055। सधैं सेवा गर्ने मौका दिनुहोस्।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
5: वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाडी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौ। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको नीति तथा कार्यक्रम आज, प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन शीर्षकमा खबर छ। त्यस्तै गरेर पेट्रोलको भार मध्यम वर्गलाई मार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल न्यूपानीको इन्धनमा हुने खर्च 35% हाराहारी पुग्ने देखिएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधेधारदे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने गरेको छ। पश्चिम एसियाली युद्धपछि इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिले दुई पाङ्ग्रे सवारी र सार्वजनिक यातायातमा भर पर्ने मध्यम वर्गको दैनिक थप महँगिएको छ, तर ईभी तर्फको फटको अझै सहज भने देखिएको छैन। त्यस्तै यार्सा टिप्दै कलिला हातहरू शीर्षकमा डीबी बुढाले जुम्लाबाट खबर लेख्नु भएको छ भने विद्यार्थी लेक हिँडेपछि 15 दिन विद्यालय बन्द शीर्षकमा मनोज बडुले दार्चुलाबाट खबर लेख्नु भएको छ। अभिभावकसँगै विद्यार्थी यार्सा संकलनका लागि लेकतिर हिँडेपछि अपि हिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। अपि हिमालका सामुदायिक विद्यालय आइतबारदेखि लागू हुने गरी 15 दिनका लागि बन्द गरिएको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार बर्खे विधाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको छ। आमदानीको मुख्य स्रोत नै यार्सा संकलन भएकाले पनि सिजनमा विद्यार्थीहरू त्यहाँ जाने गरेको बताइएको छ। त्यस्तै पश्चिम एसिया तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा, यूएनडीपी शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। पश्चिम एसियामा जारी तनावका कारण मानव विकासका सूचाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला, विप्रेषण, आप्रवासन र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एशियामा द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरेको पश्चिम एशिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै लगानी वृद्धिमा सघाउने बजेट ल्याउन परिसंघको आग्रह शीर्षकमा पनि भित्री पृष्ठमा खबर प्रकाशित छ।
9: प्रदेशगत भेला गर्दै देउबा पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर पनि छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अगाडि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउबा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको हो। देउबा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउबा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै भेला बोलाएको छ। अरू 5 प्रदेशमा समेत भेला सकेर छुट्टै महाधिवेशन आयोजक समिति बनाउने र त्यसपछि सरसल्लाहमा मिति तोकिने नेताहरूले बताउने गरेका छन्। बर्ड फ्लूले चरा रितिएपछि रोकियो पंक्षी अनुसन्धान शीर्षकमा शंकर आचार्यले पर्साबाट लेख्नु भएको खबर छ। अनुसन्धानका लागि पालिएका पंक्षी बर्ड फ्लूले मरेपछि राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरको अनुसन्धान कार्य रोकिएको हो। चैत अन्तिम सातादेखि कार्यालय परिसरमा बर्ड फ्लू देखा परेर 1 वैशाखमा बाँचेका पंक्षीदेखि अण्डा दाना लगायत सम्पूर्ण वस्तु नष्ट गरिएको थियो। 21 चैतमा पहिलो पटक अनुसन्धान केन्द्रमा रहेका टर्कीमा बर्ड फ्लू देखिए पछि अन्य पंक्षीमा पनि सर्दै गएको कार्यक्रमका सूचना अधिकृत खम्ब बहादुर प्रजाले बताउनु भएको छ। कार्यक्रममा करिब 50 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अर्को खबर 5 दिनमा एक्लैले गरिन 132 जनाको आँखाको शल्यक्रिया शीर्षकमा आनन्द गौतमले ताप्लेजुङबाट लेख्नु भएको खबर पनि छ। मेची आँखा अस्पताल झापाका डाक्टर विनिता थापाले ताप्लेजुङ पुगेर 5 दिनमा 132 जनाको आँखाको शल्यक्रिया गर्नुभएको हो। नागरिक दैनिकमा ई बिडिङमा चलखेल 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। प्रतिवादीको इन्कारी बयान छ। विद्युतीय कारोबार र संगठित अपराधमा मुद्दा हालिएको छ। 1163 सय बोलपत्र प्रभावित भएको छ। पूर्व मन्त्री विक्रम पाण्डेको बयान शीर्षकमा अर्को खबर पनि उल्लेख गरिएको छ। वामपन्थी एकता पक्षमा दहाल शीर्षकमा खबर छ। वामपन्थी दलहरू बीचमा एकताको चर्चा चलिरहेको बेला नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एकताको पक्षमा उकालत गर्नुभएको हो। निर्मल लामाको 26 स्मृति दिवसका अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रममा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखा पार्न देशी विदेशी प्रतिक्रियावादीहरूले नै ठूलो योजना अन्तर्गत लागि परेको दावी गर्दै एकता अहिलेको आवश्यकता भएकोमा जोड़ दिनुभएको हो। यसैबीच नेकपा केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी बाँटफाट गरेको पनि उल्लेख गरिएको छ। अर्को खबर रवि सपना शब्द जुहारी शीर्षकमा छापिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिनु भएको छ। कानून दिवसको अवसरमा शनिबार आयोजित एउटा कार्यक्रममा कामु प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकारको दबाव र महाअभियोगको त्रासबाट टाढा रहेर न्याय सम्पादन गर्न देशभरका न्यायाधीशहरूलाई भन्नुभएको थियो। कानून व्यवसायी हुँदादेखि नै आफूले लड्दै आउनु परेको पनि उहाँले बताउनु भएको थियो। अर्को खबर नयाँ पत्रिका दैनिकमा श्रीमान श्रीमती छुटेर बस्दा गर्भ निरोधक साधनको प्रयोग कम हुँदै शीर्षकमा शिवहरि घिमिरेले लेख्नुभएको यो खबर छापिएको छ। एक वर्षमा सरकारले वितरण गर्यो 2,66,00,000 विभिन्न अस्थायी साधन शीर्षकमा पनि खबर छापिएको छ। लुम्बिनीको मायादेवी मन्दिर दर्शनार्थीहरूलाई शुल्क वृद्धि गरिएको बारेमा दिपेश पछाईले भैरहवाबाट लेख्नु भएको खबर छापिएको छ। अनि अर्को खबर रहेको छ सरकार बजेट निर्माणमा केन्द्रित रहेका बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको यो खबर हो। देउबा शक्तिमा हुँदा आर्जुको सधैं रजगज भूटानी शरणार्थी प्रकरणदेखि प्रहरीको सरूवा बढुवा र ठूला ठेक्कासम्ममा विवादित शीर्षकमा भित्री पन्नामा अर्को खबर पनि छापिएको छ।
8: साझा खबरमा अब विदेशका खबर। इरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावमाथि आफ्नो औपचारिक जवाब पठाएको छ। इरानी संचार माध्यमका अनुसार पाकिस्तानको मध्यस्थता मार्फत जवाब पठाइएको छ, जवाबमा अमेरिकाको प्रस्तावलाई अस्वीकार गरिएको बताइएको हो। यद्यपि दुवै पक्षले प्रस्ताव र जवाबको विस्तृत विवरण भने अझैसम्म सार्वजनिक गरिरहेका छैनन्। अमेरिकी प्रस्ताव इरानको आणविक महत्वाकांक्षामा केन्द्रित 14 बुधे समझदारी पत्रमा आधारित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि प्रस्तुत गरेको अमेरिकी प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार गर्दै खारेज गर्नुभएको छ। द्वन्द्वमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको पाकिस्तान मार्फत आएको जवाबलाई उहाँले खारेज गरिदिनु भएको हो। राष्ट्रपति ट्रम्पले शर्तसहितको जवाब कुनै पनि हालतमा मान्य नहुने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एउटा मालवाहक जहाजमा भएको आक्रमणलाई लिएर कतारको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत उक्त हमलाको निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जल क्षेत्रमा यात्रा गरिरहेको एक मालवाहक जहाजलाई निशाना बनाएकोमा आपत्ति जनाएको हो।
9: साझा खबरमा अब खेल खबर। नियमित कप्तान अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाली राष्ट्रिय महिला भलिबल टोली नयाँ कप्तानको खोजीमा छ। अनुभवी कप्तान अरूणाको अनुपस्थितिमा मुख्य प्रशिक्षक जगदीश भट्ट आगामी 8 जेठबाट राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपमै नयाँ कप्तान नियुक्त गर्ने तयारीमा रहनु भएको छ। सन् 2019 कप्तानी गर्नुभएका अरूणा शाही अस्ट्रेलिया पुगेपछि राष्ट्रिय महिला भलिबल टोलीले नयाँ कप्तानका साथ काभा च्याम्पियनशीप खेल्ने भएको छ। नेपाल क्रिकेट संघले विज्ञानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीहरूलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड 5 विधाकमा छन्, जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। त्यसै गरी मोमेन्टम अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। नेपाली क्रिकेटको विकासमा लामो समयदेखि योगदान पुर्याएका एकजना व्यक्तित्वलाई क्यानले लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने जनाइएको छ। क्यानको पछिल्लो समयमा नेपालको एक दिवसीय मान्यता रक्षा गर्नेतर्फ केन्द्रित भइरहेको पनि बताइएको छ। क्यानले पछिल्लो पटक 2081 असोजमा साधारण सभा आयोजना गरेको थियो। त्यसपछि साधारण सभामा ढिलाइ भएको र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै क्यानका पदाधिकारीमाथि प्रश्न समेत उठ्दै आएको छ। र गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा आइतबार टर्किस एयरलाइन्स विश्वकप गल्फ कप अन्तर्गत एमेच्योर सिरिजको काठमाडौँ छनौट प्रतियोगितामा चन्दन कायस्थले उपाधि हात पार्नु भएको छ।
8: वन व्यवस्थापनमा सरकारको चासो र रणनीति, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
11: डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
11: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
12: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
13: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
14: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
15: तीन तहको सरकार छ र हाम्रो यो बाँके जिल्ला र बर्दिया जिल्लामा दुईवटा राष्ट्र निकुञ्जहरू पनि पर्छ र बाँके जिल्लाको अथवा जुन बर्दिया राष्ट्र निकुञ्जमा चाहिँ हाम्रो प्रवेश निषेध नै हुन्छ। त्यहाँ पनि नजिककोलाई त मध्यवर्ती सामुदायिक बन्नुहरू छ, त्यहाँबाट उहाँहरूले पाउनुहुन्छ, तर कोर एरियामा चाहिँ प्रवेश गर्न अलिकति हामीले जीव जानको डर भएर त्यो चाहिँ कानुनसम्मत तरिकाले त्यहाँ चाहिँ प्रवेश गर्न मिल्दैन। तर समग्रमा अन्य ठाउँमा चाहिँ सामुदायिक वनहरूमा चाहिँ पात भयो अथवा दुधे लहरा भयो अथवा कुनै किसिमको जडीबुटी जस्तै हाम्रो गाउँघरमा पुरानो चलन छ नि त, त्यस्तो किसिमको जडीबुटीहरू लिनको लागि पनि सधैँ जानुहुन्छ, त्यसमा रोकटोक चाहिँ हामीले गरेका छैनौँ अहिलेसम्म। हामीले अझ यो पश्चिम क्षेत्र भनौँ न मा चाहिँ वन क्षेत्र एकदम कम 0.2% मात्रै भएर त्यहाँका उपभोक्ताहरूलाई पनि काठ दाउरा चाहिन्छ भनेर हामीले आफ्नो निजी यो के अरे वन कार्यालय पालन गरेको नर्सरीहरूबाट निशुल्क रूपमा दिने गरेका छौँ। यति मात्र होइन, हामीले घर घर पनि गत वर्ष घर घर गाउँमा घर घर लगेर पनि हामीले बिरुवाहरू हामीले बाँडेका छौँ। गत वर्ष बाँडेको यसपालि पनि हामीले बिरुवाहरू चाहिँ बाँड्छौँ, घर घर लगेर बाँड्छौँ। यहाँ पनि आउनुहुन्छ लानुहुन्छ, त्यसपछि हामीले घर हामीले फेरि वनजन्य मात्रै होइन, हामीले फलफुलका बिरुवाहरूदेखि लिएर आयार्जन हुन खालको आँपका बिरुवा, लिचीका बिरुवा, कटहरका बिरुवा, अम्बाका बिरुवाहरू समेत वन कार्यालयले बाहिरबाट जिल्लाबाट खरिद गरेर ल्याएर पनि हामीले घर घरमा पनि पुर्याएका छौँ। हामीले नगरपालिकाहरूलाई पनि दिएका छौँ, त्यहाँबाट उहाँहरूले लानु भएको छ। विभिन्न स्थानीय तहहरूलाई पनि हामीले दिएका छौँ र हामीले पनि बाँडेका छौँ।
16: जस्तो कि डिभिजनको चाहिँ आफ्नो खालको त्यस्तो नियम छ, जसले आवश्यक पर्ने वस्तुहरूलाई सहजै रूपमा उपलब्ध गराउनलाई यहाँबाट पर्चे दिने या स्वीकृत प्रदान गर्ने या त त्यो समन्वय गराइदिने गरी केही गर्नु भएको छ?
15: हामीले शुल्क चाहिँ लिँदैनौ। अब घर निर्माणको लागि काठ हो भने जिल्ला पञ्चायत परिषदले फालाफाल काट्छ, जति पनि तपाईँले पाउनुहुन्छ, तर त्यसको लागि एउटा विधि प्रक्रिया त छ। तपाईँ अब त्यति जाँदाखेरि त तपाईँले मैले काठ पाऊँ भनेर पाइँदैन, त्यसको लागि घर निर्माणको लागि आफूले तपाईँले नक्साहरू होइन इन्जिनियरिङ तयार गरेर वडाबाट सिफारिसहरू लिएर गएर जानुभयो भने तपाईँले घर बनाउनलाई प्रशस्त काठ पाउनुहुन्छ। अन्य कुनै अब कहिले काहीँ आग लागि हुँदा कहिले के हुँदा हामीले लौ न आगलागी भयो भने अब तुरुन्तै हामीसँग भएन, हामी आफ्नै समूह उहाँको कुन समूहको उहाँहरू उपभोक्ता हो अथवा उपभोक्ता होइन भने नजिकको छिमेकी कुन चाहिँ समूह हो त्यसमा हामीले सहजीकरण गरिदिने गरेका छौँ।
16: अहिले वन जंगलबाट काठ दाउराहरू ल्याउनलाई त्यस्तो समस्या छैन,
15: काठ दाउरा ल्याउनुको समस्या विधिसम्म जानु पर्यो, प्रत्येक
16: कर महँगो छ भन्ने छ नि, जिल्ला निकुञ्जलतिरलाई पनि कर तिर्नुपर्ने, सामुदायिक वनलाई पनि तिर्नुपर्ने, स्थानीय सरकारलाई पनि तिर्नुपर्ने।
15: कर चाहिँ अब यहाँले भने जस्तै अब त्यो अब म पनि एउटा कर्मचारी भएकोले उपभोक्ताको हकमा काठ दाउरा सामुदायिकबाट लिनको लागि उपभोक्ताहरूको आफ्नै दर निर्धारण छ। हामीले वन कार्यालयले यति रेट राख्नु दिइराख्नु भएन भने हामी एकदम सस्तो मूल्यमा उहाँहरू आफै मूल्य निर्धारण गरेर ल्याउँछ। अब कटान खर्च लाग्छ, त्यो त लाग्ने नै भयो, मूल्य चाहिँ एकदम सस्तो छ। पहिले चाहिँ राज्यले 10% पहिले थिएन एउटा समयमा, बीचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5%मा उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ र बाहिर उपभोक्ता भन्दा बढी भएको कार्ड चाहिँ बिक्री वितरण गर्दाखेरि 25% राज्यले कर अहिले लिइरहेको छ। प्रदेश सरकारले यति नियम बनायो।
7: प्रभात कुमार दाहालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
17: सरकारको नीति तथा कार्यक्रम आज सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य, पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा,
7: एसएको नतिजा भोलि सार्वजनिक गर्ने तयारी, प्रदेशगत भेला गर्दै कांग्रेसको देउबा पक्ष, प्रचण्ड वामपन्थी एकताको पक्षमा,
17: ई बिडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लीगतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्फुलले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो,
7: युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानको जवाफ अमेरिकाद्वारा अस्वीकार, मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा,
17: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी, चन्दन कायस्थ विश्व गल्फ कपमा छनौट।
7: साझा खबरको अन्त्यमा कार्टुन।

0: लुगामा त्यहाँ बसिराखेका सामाजिक सञ्जालमा भाइरल जस्तै देखियो। यहाँ प्रधानमन्त्री लेखिएको एउटा बोर्ड छ र भित्र लेखिएको छ बोर्ड भित्र त्यहीँनिर एकजना व्यक्ति जो ढोका खोलेर भित्र चियाउन खोजिराखेको जस्तो देखिन्छ। तल चाहिँ यस्तो लेखेको छ, त्यस्तो खासै केही होइन, प्रधानमन्त्रीज्यूले कस्तो लुगा लाउनु भएको छ भनेर मात्र हेर्न।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई संचालन हुने सम्बन्धी सूचना।
2: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
1: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30 बजे, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी डाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर डाङ।
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447।
3: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, डाँट दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: अपेक्षा तपाईँको।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल वैशाख 28 गते, तदनुसार सन् 2026 मे 11 तारीक सोमबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कफुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा 5,000 भन्दा धेरै उद्योग व्यवसाय थपिए। डाङको घोराई खाने पानीको अध्यक्षमा ध्रुव केसी विजय। तीन प्रदेशका 1,000 मटवा वरघर तथा थारू अगुवाहरू दाङमा भेला हुँदै।
1: सल्यानमा वैशाखको वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति। कृषि रणनीति तयार गर्दै कर्णाली प्रदेश सरकार कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड।
0: र यातायात व्यवसायलाई अपराधी जस्तो व्यवहार नगर्न राज्यसँग माग। सरकारले गरीब नागरिकलाई सबैभन्दा बढ़ी पीड़ा दिएको प्रचण्डको आरोप। राजसपाको सरकारले कसैलाई पनि सुकुम्बासी नबनाउने रवि लामिछानेको दावी।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ गोद राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: लुम्बिनी प्रदेशमा नयाँ उद्योग व्यवसाय थपिने क्रम बढ़ेको छ। चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा 5,406 नयाँ उद्योग व्यवसाय थपिएका हुन्। उद्योगतर्फ 2,506 र वाणिज्य फर्मतर्फ 2,900 थपिएका छन्। गत वर्ष खुल्ने भन्दा बन्द हुने उद्योग बढ़िरहेका थिए। प्रदेशमा नयाँ उद्योग व्यवसायमा आकर्षण बढ़ेका कारण उद्योग थपिने क्रम बढ़ेको लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लाको तथ्याङ्कमा नयाँ उद्यमी थपिनेको संख्या देखिएको छ। चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा 2,079 उद्योग तथा वाणिज्य भवन बन्द भएका छन्, जसमा 995 उद्योग र 1,094 उद्योग वाणिज्य फर्म बन्द भएका हुन्। उद्योग व्यवसायको नवीकरणतर्फ उद्योगभन्दा वाणिज्यका बढ़िरहेका छन्। उद्योगतर्फ 6,021 नवीकरण हुँदा 9 महिनाको अवधिमा वाणिज्य प्रशासनतर्फ 7,084 व्यवसायको नवीकरण भएको मन्त्रालयका सूचना अधिकारी सन्तोष कुमार सुवेदीले जानकारी दिनुभएको छ। लुम्बिनीमा 5,000 बढ़ी उद्योग व्यवसाय थप, अमरराज आचार्यले लेखेको खबर आजको गोरेछु राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: सल्यानमा मुसलधारे वर्षासँगै आएको बाढ़ीले कृषि क्षेत्रका साथै पूर्वाधार विकासमा ठूलो क्षति गरेको छ। करिब 2 घण्टा भएको वर्षासँगै शारदा नदी र खहरे खोलाहरूमा आएको बाढ़ीले जिल्लाको बागचौर नगरपालिका वड़ा नम्बर 6, 7, 8 र 9 तथा 10 तथा छत्रेश्वरी गाउँपालिका वड़ा नम्बर 1 र 2 का दर्जनौ योजनामा क्षति पुर्याएको हो। खोलामा आएको बाढ़ीले 2 दर्जन भन्दा बढ़ी सड़क, दर्जन बढ़ी खानेपानी, सिंचाई कुलो, तटबन्धमा क्षति पुर्याएको छ। शारदा नदीले 100 रोपनी भन्दा बढ़ी खेतमा पाकेको गहुँ, तरकारी र सुन्तला खेतीमा पनि क्षति पुर्याएको छ। यसै गरी बाढ़ीले जलाउँदै गरेको सप, गहुँ बोकेको ट्र्याक्टर र पानी घट्ट पनि बगाएको छ भने वर्षाकै कारण पहिरो जाँदा 2 घरमा क्षति पुगेको छ। बाढ़ी पहिरोले सड़क चिराचिरा पर्दा कलभर्ट, होमपाइप बगाउँदा बागचौर नगरपालिकाका 5 ओड़ाका विभिन्न सड़कमा यातायात नै अवरूद्ध भएको छ। बाढ़ीले खानेपानीको मुहान पुर्नुका साथै पाइप बगाउँदा र ट्याङ्कीमा क्षति पुग्दा स्थानीयहरू प्रभावित भएका छन्। बागचौर नगरपालिका 9 वडा अध्यक्ष एके बहादुर डाँगीले वर्षासँगै आएको बाढ़ीले वडाभित्रका करिब 3 दर्जन नयाँ पुराना सड़कमा क्षतविक्षत बनाएको, चारवटा खानेपानी आयोजनाको मुहान पुरेको, ट्याङ्कीमा क्षति पुर्याएको, पाइप बगाएको, स्थानीयको घट्ट बगाएको र दुई स्थानीयको घरमा क्षति पुर्याएको जानकारी दिनुभयो। लगातार दुई घण्टा आएको बाढ़ीको वर्षातले किसानले लगाएको अदुवा, आलू र सुन्तला खेतीमा समेत क्षति पुर्याएको छ। उहाँका अनुसार वर्षातसँगै शारदा नदी र खरे खोलामा आएको बाढ़ीले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको छ। सड़क बिग्रदा गाड़ी चल्न सकेका छैनन् भने विभिन्न बस्तीका 300 बढ़ी परिवार खानेपानीको लागि मुहान धाउन बाध्य छन्। यसै गरी वड़ा नम्बर 6 का वड़ा अध्यक्ष ज्ञान बहादुर ओलीले गत वर्ष मात्रै सम्पन्न भएको 50 लाखको हिमचौर खानेपानी योजनामा बाढ़ीले क्षति पुर्याएपछि करिब 120 परिवार पूर्ण रूपमा प्रभावित भएको बताउनु भएको छ। योजनामा क्षति पुगेपछि नागरिकहरू घण्टौं हिँडेर नजिकको मुहानमा धाउनु परेको उहाँले बताउनुभयो। यसै गरी वड़ा नम्बर 7 का वड़ा अध्यक्ष प्रेम बहादुर डाँगीले खोलामा आएको बाढ़ीले दर्जन भन्दा बढ़ी सिंचाई कुलो, खानेपानीका साना ठूला योजना क्षति पुर्याएको तथा 100 रोपनी भन्दा बढ़ी खेत पुरेको, सड़कमा राखेको होमपाइप कलवट बगाएको बताउनुभयो। खानेपानीको योजनामा क्षति पुग्दा 200 बढ़ी परिवार प्रभावित भएको उहाँको भनाइ छ। यसै गरी वड़ा नम्बर 10 का वड़ा अध्यक्ष ज्ञान प्रसाद शर्माले काला खेतमा निर्माणाधीन तटबन्धमा क्षति पुगेको बताउनुभयो। यसै गरी वड़ा नम्बर 8 का वड़ा अध्यक्ष सुशील जंगचनले चारवटा खानेपानीका योजनाको मुहान पुरेको बताउनुभयो। बाढ़ीले विभिन्न योजनामा क्षति पुर्याएपछि मरमत सम्भार गरिदिन नगरपालिकासँग आग्रह गरेको उहाँको भनाइ छ। यता छत्रेश्वरी गाउँपालिका 1 का वड़ा अध्यक्ष प्रकाश हमालले बाढ़ीले फारूली दहखोली लाखोरी बोटमा निर्माणाधीन पदमार्गको स्ल्याब धान बगाएको र लसुने काफलाबाङ खानेपानीको आयोजनामा क्षति पुर्याएको बताउनुभयो। खानेपानीको योजनामा क्षति पुर्याउँदा दमाचौर बजारका करिब 250 घर परिवार प्रभावित भएको उहाँको भनाइ छ। उहाँका अनुसार वर्षातसँगैको असिनाले किबी र सुन्तलामा पनि क्षति पुर्याएको छ। केही दिन अघि परेको असिना पानीले तरकारी खेती र सुन्तला बालीमा क्षति पुर्याएको थियो। जिल्लाको कपुरकोट गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको तरकारी खेतीमा समेत क्षति पुर्याएको छ भने दाक्चौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका क्षेत्रको सुन्तला बगैंचामा ठूलो नोक्सानी पुगेको किसानहरूले बताएका छन्। वैशाखको वर्षाले क्षति, बुद्धि पुलले लेखेको खबर आजको नयाँ एकबोध राष्ट्रिय दैनिकमा तस्विर सहित छापिएको छ।
1: कर्णाली प्रदेश सरकारले 10 वर्षीय कृषि रणनीतिक योजना बनाउन थालेको छ। कृषिलाई व्यवसायमुखी बनाउने योजनाका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रणनीति नै तयार गर्न लागेको मुख्यमन्त्री यामलाल कण्डेलले जानकारी दिनुभएको छ। वस्तुगत धरातलमा टेकेर आयोजना अघि बढ़ाउन मन्त्रालयले काम शुरू गरेको हो। उहाँका अनुसार कृषि क्षेत्रका योजना पनि रणनीतिक योजनामा रहेर मात्रै कार्यान्वयन गर्न लागि हो। कृषिलाई व्यवसायीकरण गर्न 10 वर्षीय कृषि रणनीतिक योजना निर्माण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काम गरिरहेको छ। आर्थिक वर्ष 2081-82 1992-92 लागि 10 वर्षीय कृषि विकास रणनीतिक योजना निर्माण गरिएको बताइएको छ। आगामी आर्थिक वर्षका लागि योजना निर्माण गर्दा नीतिमा समावेश विषयमा केन्द्रित भएर मात्रै काम हुने समेत बताइएको छ।
0: दाङको दंगीशरण गाउँपालिका 6 रहेको बागरमा रहेको साना किसान कृषि सहकारी संस्थाले आफ्ना सदस्य कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ। संस्थाको 21 वार्षिक साधारण सभाबाट पारित नीति तथा कार्यक्रम अनुसार कृषि यान्त्रिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले कृषकलाई विभिन्न प्रकारका उपकरण वितरण गरिएको हो। कार्यक्रममा कृषि उत्पादनलाई सहज, छिटो र आधुनिक बनाउने लक्ष्य सहित 112 थान विभिन्न कृषि सामग्री तथा उपकरण वितरण गरेको बताइएको छ। सो अवसरमा बोल्दै दंगीशरण गाउँपालिका 6 का वड़ा अध्यक्ष रोशनजंग शाहले कृषिमा यान्त्रिकीकरणको आवश्यकता दिन प्रतिदिन बढ़दै गएको बताउनुभयो। उहाँले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न सके मात्रै किसानको उत्पादन र आमदानी दुवै बढ़ाउन सकिने बताउनु भएको छ।
1: दाङको घुराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा ध्रुव केसी निर्वाचित हुनुभएको छ। हिजो सार्वजनिक गरिएको अन्तिम नतिजा अनुसार ध्रुवले आफ्ना दुई प्रतिस्पर्धीलाई भारी मतले पछि फार्दै निर्वाचित हुनुभएको हो। उहाँ 2594 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी किशोर कुमार आचार्यले 680 र अर्का प्रतिस्पर्धी सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। यसै गरी वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे निर्वाचित हुनुभएको छ। उहाँले 1916 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी यशोदा देवी पाण्डेले 1228 मत प्राप्त गर्नुभएको थियो। यसैगरी महिला उपाध्यक्षमा खुमा कुमारी खड्गा विजयी हुनुभएको छ। उहाँले 1361 मत प्राप्त गर्नुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी निरजा पोखरेलले 1227 मत प्राप्त गर्नुभएको छ। अर्की प्रतिस्पर्धी कमला लम्सालले 545 मत प्राप्त गर्नुभएको थियो। यसैगरी सचिव पदमा धर्मेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ। उहाँले 2339 मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी दिनेश ओलीले 822 मत प्राप्त गर्नुभएको थियो। यस्तै कोषाध्यक्षमा टीकाराम ओली निर्वाचित हुनुभएको छ।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरीब नागरिकलाई सबैभन्दा बढ़ी पीड़ा दिएको आरोप लगाउनु भएको छ। उहाँले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले कम्युनिष्टहरू बीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता पनि रहेको बताउनुभयो।
6: अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरीबहरूमाथि, निमुखाहरूमाथि, श्रमजीवी वर्गमाथि प्रहार सबभन्दा बढी पीड़ा दिने कोशिश भएको छ। सबभन्दा गरीब जसको वर्ग आधार भन्ने गर्छौ त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लड़ाई लड़ेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गमाथि प्रहार गरेपछि मात्र कम्युनिष्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रासोपाको सरकारले कसैलाई दुःख दिने उद्देश्यले काम नगरेको स्पष्ट पार्नु भएको छ। रासोपाको कारणले कुनै पनि मानिस सुकुम्बासी हुने दिन नआउने भन्दै उहाँले खोला किनारका बस्ती व्यवस्थापन गरिने र अन्यको हकमा लाल पूर्जा वितरण गरिने बताउनुभयो।
7: छाती त हाम्रो थापिएको छ र हामी छाती अहिले पनि थापिरहेका छौँ। त्यो अधिकार नपुर्याएसम्म छाती हट्नेवाला छैन। अहिले तपाईँहरूलाई कतिपय मानिसहरूले भनिदिनु होला सुकुम्बासी समस्याका विषयमा गाह्रो मान्नै पर्दैन। हाम्रा कारणले एउटा घर सुकुम्बासी बनेको छ। राष्ट्रपाले ल्याइदिएको यो परिवार सुकुम्बासी परिवार भनेर यो देशभरि एउटा परिवार मलाई देखाउनुहोस्, एउटा मान्छे खडा गरेर देखाउनुहोस् न। यो त पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा आफूलाई खडा गरेर उनीहरूको समस्यालाई आफ्नो लाभका लागि प्रयोग गरेको भन्ने कुरा जगजाहिर छ नि। हामी त्यसलाई समाधान अव्यवस्थित रूपमा खोलाको छेउमा असुरक्षित ढंगले बस्नुभएका हाका हाकी देखादेखी सोझै गैर कानूनी रूपमा हडपिएको अवस्थामा कलम चालिएको त्यसभन्दा बाहेकका कसैले पनि आत्तिनु पर्दैन त्यसका लागि छाती थाप्छु भनेको छाती त थापिएकै छैन। अहिले पनि सबैलाई लाल पूर्जा दिन्छ।
0: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वामले यातायात व्यवसायीहरूलाई राज्यले अपराधी जस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताउनु भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशनमा उहाँले यस्तो बताउनु भएको हो। उहाँले दुर्घटनापछिको अवस्थामा व्यवसायलाई थुन्ने र तर्साउने कार्यले लगानीकर्ताहरू निरुत्साहित भएको भन्दै राज्यको ध्यानाकर्षण गराउनु भएको हो। उहाँले व्यवसायहरू अपराधी नभएको भन्दै वर्तमान बीमा पोलिसीमा रहेका कमजोरीहरूका कारण व्यवसायहरू मारमा परेको बताउनुभयो।
8: यो हामीलाई कैदी जस्तो चोर जस्तो गरेर थानामा लगेर घरमा सुतिरहेको व्यवस्थालाई समातेर लगेर दुर्घटनापछिको मृत्युमा चाहिँ हामीलाई जुन असुल्य काम राज्यले गरेको छ अब त बन्द गरिदिनुहोस्। बिमा पोलिसीलाई चेन्ज गरेर हामी तयार छौँ। अब सरकारले फास्ट ट्र्याकमा बिमा पोलिसीमा भएका कमजोरीलाई हटाउने र बिमा पोलिसी व्यवसायले बुझाइसकेपछि उन्मुक्ति पाउनुपर्छ। हामी अपराधी होइनौ। अपराधी जस्तो समातेर चाहिँ चुन्नी तर्साउने र बार्गेनिङ गर्ने काम राज्यले बन्द गर्नुपर्छ भन्ने हाम्रो पहिलो माग हो।
0: सो अवसरमा बोल्दै बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधि मन्त्री बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले यातायात क्षेत्रलाई 21 शताब्दीको प्रविधिसँग प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, प्रविधि मन्त्री प्रणाली र व्यवसायहरूको एकता आवश्यक रहेको बताउनुभयो। उहाँले कुनै पनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न सकिने पनि बताउनुभयो। उहाँले अधिकार प्राप्तिका लागि व्यवसायहरू पहिले आफै एकीकृत र बलियो हुनुपर्नेमा जोड़ दिँदै यातायात क्षेत्र सुधारका लागि राज्यले पनि नीति निर्माणमा सुधार गर्नुपर्ने बताउनुभयो।
9: वास्तवमा भन्ने हो भने यो क्षेत्र होल देशको मार्गचित्र प्रस्तुत गर्दछ। हामी कुनै पनि देशमा गयौं भने त्यो देशको विकासको मोडल कुन स्तरमा पुग्यो भन्ने कुरो यातायातको साधन चढ्दा थाहा हुन्छ। आज हामी आफै सुध्रिनु पर्नेछ, राज्यले नीति निर्माण बनाउने कुरोमा सुधार गर्नुपर्ने अवस्था छ, आफूले लगानी गरेकोलाई सुरक्षित गर्नुपर्ने अवस्था छ, यसमा आबद्ध भएका कामदारहरूको सुरक्षाको व्यवस्था गर्नुपर्नेछ, तिनीहरूलाई राज्यको मूल धारमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु छ र जनतालाई सेवा पुर्याउनुपर्ने अवस्था छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
10: किसानहरूका लागि खुशीको खबर।
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98573-23971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: आगनछेउको गोठ नजिकै 6 टनेलमा गाई भैंसीको गोबर राखेर त्यसभित्र गरेउला छोडिएको छ। गर्मीको मौसम भएकाले हरेक दिन बिहानै गरेउला राखिएको बेडमा पानी चार्नुपर्ने हुन्छ। दाङको तुलसीपुर 3 भट्टिका कर्ण बहादुर ओलीले गरेउली मल उत्पादन गर्न थालेको 4 वर्ष भयो। त्यस यता उहाँको हरेक बिहानको शुरूआत गरेउलालाई पानी चारेपछि शुरू हुन्छ। त्यसपछि गरेउलाले रातभरमा बनाएको मल छुट्याउनुपर्छ। छुट्याएको मललाई चालेर सुरक्षित राखेपछि उहाँको बिहानी काम लगभग पूरा हुन्छ। यति मात्र होइन, गरेउला मलबारे अध्ययन अनुसन्धानका लागि आउनेहरूलाई यसको उत्पादन उपयोगिताबारे जानकारी दिने तथा विभिन्न संघ संस्था तथा स्थानीय सरकारले नागरिकहरूलाई दिने गरेउला मल सम्बन्धीको तालिममा प्रशिक्षण दिन पनि ओली पुग्ने गर्नुभएको छ। गत वर्ष ओलीको फर्ममा 7 प्रदेशका प्रमुख र उपप्रमुख सहितको टोली अनुगमनका लागि आयो। प्रदेश कृषि मन्त्रालय, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र, पालिका तथा संघ संस्थाहरूबाट टोलीहरू अनुगमन तथा गरेउला मलबारे जानकारी लिन आए। यी सबै टोलीलाई उहाँले गरेउला मलको उपयोगिता र उत्पादनबारे जानकारी पनि दिनुभयो। यो वर्ष पनि वैशाख महिना प्रदेश कृषि मन्त्रालयको टोलीले अवलोकन गरिसकेको छ भने शुक्रबार मात्रै हाम्रो पोस्ट सेकेण्डरी विद्यालयमा अर्थशास्त्र अध्ययनरत विद्यार्थीहरूले उहाँको फर्म अवलोकन गरेर गरेउला मलबारे जानकारी लिएका छन्। व्यावसायिक रूपमा गरेउला मल उत्पादन गरेर स्वदेशमै स्वरोजगार बन्न सकिने विजय खड्काको भनाई छ। ओलीले 1,20,000 रूपियाँ क्विन्टल गरेउला र 3,000 रूपियाँ क्विन्टल गरेउला मल बिक्री गर्दै आउनु भएको छ भने वर्षेनी 14-15 क्विन्टल गरेउला र 250 क्विन्टल गरेउले मल बिक्री गर्दै आउनु भएको छ। गरेउला मल उत्पादन प्रक्रिया त्यति धेरै जटिल नहुने भन्दै सामान्यतया घरमा पनि एउटा मात्रै भैंसी पालेका किसानले पनि करिब 2,00,000 बराबरको गरेउला मल उत्पादन गर्न सकिने ओलीको भनाई छ। गरेउला मल उत्पादन गरेर स्वरोजगार बन्न सकिन्छ। एकराज भण्डारीले लेखेको खबर आजको नयाँ पत्र राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: थारू समुदायको परम्परागत मटवा बरघर भलमनसा प्रथाको संरक्षण प्रवर्धन र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर्प्रदेश स्तरीय सम्मेलनको आयोजना गरिएको छ। मटवा बरघर भलमनसा संघ केन्द्रीय समितिको आयोजनामा वैशाख 28 गते अर्थात आज तंगीशरण गाउँपालिका 3 सखौरा स्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा 2 दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटवा बर्गर भलमनसाको अन्तर्प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुने भएको हो। सम्मेलनमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलप्रासी लगायतका जिल्लाबाट करिब 1,000 भन्दा धेरै मटवा बर्गर भलमनसा तथा थारू अगुवाहरू सहभागी हुने बताइएको छ।
1: संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुने भएको छ। शुरूआती दिनमै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह 3:45 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि अपराह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ।
0: संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनैतिक दल र विज्ञहरू बीच छलफल भएको छ। फेडरालिजम एण्ड लोकलाइजेशन सेन्टरले हिजो आयोजना गरेको संविधान संशोधनमा संघीयता र प्रदेश संरचनाको सवाल विषयक छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संशोधन कार्यदलसँग राजनैतिक दलका नेता र विज्ञहरू बीच अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा संविधान संशोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुल्ला रूपमा छलफल गरी संशोधनको मस्यौदा तयार पारिने बताउनुभयो। प्रदेशसभा सदस्यको संख्या र मन्त्रालयको संख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न र सच्याउन सकिने उहाँको भनाइ रहेको छ।
1: र जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापे क्षेत्रका साथै मध्य पूर्व र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापे रेखाको समेत आंशिक प्रभाव रहेको छ। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना समेत रहेको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

0: जसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
1: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनैतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
0: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: मेरी आमोइनी घट बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9484814894
6: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू
8: दन्त परीक्षण तथा परामर्श सेवा
7: दाँतको एक्सरे
8: दाँत सफा गर्ने
7: दाँत निकाल्ने
8: दाँत भर्ने
7: दाँतको जरादेखि उपचार गर्ने
8: कृत्रिम दाँत लगाउने
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
7: दाँतको कस्मेटिक उपचार
8: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
9: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9558725188 र 9848740188
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
10: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना
13: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू उपभोक्ता समिति टोल विकास संस्था क्लब सरकारी संस्था गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि सामाजिक अगुवा नागरिक समाज सर्वसाधारण नागरिक लगायत सरोकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ
10: मिति 2083 वैशाख 28 गते समय बिहान 10:30 बजे स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज तुलसीपुर 12 हरिपौरी दाङ तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर दाङ
14: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
8: डाक्टर द्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
8: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
15: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
16: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
16: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
18: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
16: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
19: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
20: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
22: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
22: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
24: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
25: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
26: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
25: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र
3: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिस्ट डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861717600 र 9858335952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दान।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747860611 र 9558740601।
9: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौ
2: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो सबै यात्रु सकुशल विमानस्थलमा केही बेर रोकिएको उडान अवतरण खुल्यो सरकारको नीति तथा कार्यक्रम आज सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई र नेपाल एले आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल खबरमा अब पूरा खबर इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा अचानक लागेको आगो निभाइएको छ आज बिहान 7:15 बजेतिर जहाज अवतरण गर्ने क्रममा पाङ्ग्राबाट धुवाँ उडेको देख्ने बित्तिकै दमकलले निभाएको थियो जहाजमा रहेका सबै यात्रुहरूलाई आकस्मिक ढोका प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको छ सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ आगलागीको कारणबारे विस्तृत अध्ययन भइरहेको छ प्रारम्भिक रूपमा पाङ्ग्राको प्राविधिक समस्या वा अत्यधिक घर्षणका कारण आगो देखिएको हुन सक्ने अनुमान छ जहाजको पाङ्ग्रामा लागेको आगो लागेपछि काठमाडौँ विमानस्थलबाट हुने अरू जहाजका उडान र अवतरण केही बेर रोकिएर अहिले खुलेको छ सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेश गर्दैछ संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो 4 बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ राष्ट्रपतिको सम्बोधन र नीति कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ आजैदेखि संघीय संसदको बजेट अधिवेशन पनि शुरू हुँदैछ सरकारले नीति तथा कार्यक्रममा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ आर्थिक रूपान्तरण रोजगारी सृजना उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार आर्थिक पारदर्शिता निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारले जनाएको छ राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पेश हुने भएका छन् बजारमा व्याप्त अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोसे ढुङ्गाको काम गर्ने विश्वास गरिएको छ सबै सरकारवाला निकाय नागरिक समाज र संचारकर्मीलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्नेछ अभियान अन्तर्गत हरेक पालिकाले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्नेछन् मूल्य सूचीको पालना भए नभएको बारे पालिकाले नै नियमित अनुगमन गर्ने जिम्मेवारी पाएका छन् यस्तै जिल्ला प्रशासन कार्यालयहरूलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक प्रचार प्रसार गर्ने र नियमित नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता नहुँदा र उपभोक्ताहरूले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको व्यापक गुनासो आएपछि सरकारले यो कदम चालेको हो यस्तै सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि देशभर सरसफाई सप्ताह 2083 सञ्चालन भएको छ यो अभियान आउँदो जेठ 1 गतेसम्म चल्नेछ सरकारी कार्यालयहरूमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो अभियान शुरू गरिएको हो। सरकारी सूचना बोर्ड नागरिक बडापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित गर्नुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मरमत र रंगरोगन गरिनेछ। मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक तथा सफा राख्नुपर्ने व्यवस्था गरिनेछ। यस्तै सबै शौचालयहरूलाई दुर्गन्ध रहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ। हात धुने ठाउँमा साबुन अनिवार्य छ। दैनिक सफाईको अभिलेख राख्नुपर्ने। शौचालयहरू महिला मैत्री सेनिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्ग मैत्री बनाउनु पर्ने सरकारको तयारी छ। कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने अभियानको उद्देश्य छ। कार्यालय परिसरको 100 मिटर वरपरको क्षेत्रमा नाली र ढल सफा हुनुपर्नेछ। पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको छ। कार्यालयहरूमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण निर्माण गर्ने सरकारको तयारी छ। सूचना प्रणालीलाई पूर्ण रूपमा संचालनमा ल्याउने समेत अभियानको उद्देश्य छ। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने समेत सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
3: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न जारी गरेको अन्तरिम आदेश विपरीत केही पालिकाहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिएको विषयले विवाद सृजना गरेको छ। अदालतको आदेशपछि पनि विभिन्न ठाउँमा डोजर प्रयोग गरी घर टहरा भत्काएको भन्दै विरोध समेत भइरहेको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गएको शुक्रबार काठमाडौँ उपत्यकाका केही नदी किनार तथा सार्वजनिक ठाउँमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल विस्थापित नगर्न अन्तरिम आदेश गरेको थियो। आदेशमा कानूनी प्रक्रिया पूरा नगरी बस्ती हटाउँदा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत हकमा अपूरणीय क्षति पुग्ने भन्दै मानवाधिकारको संरक्षणमा विशेष जोड़ दिएको छ। तर यही बीचमा बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। कोहलपुरमा मात्र 108 घर टहरा हटाइएको छ भने यसअघि झण्डै 40 संरचना भत्काइसकिएको छ। नगरपालिकाले अतिक्रमण हटाउने कार्य पूर्व सूचना दिएर कानूनी प्रक्रिया अनुसार नै अघि बढ़ाएको दावी गरेको छ। साथै विस्थापित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न होल्डिङ सेन्टर संचालनमा ल्याएको छ, जहाँ अहिले दर्जनौ परिवार आश्रय लिएका छन्। यता जग्गा खाली गराउने क्रममा स्थानीय प्रशासन र विस्थापित बीच बेला बेलामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ। हिजो अतिक्रमित संरचना हटाउने क्रममा एक महिला बेहोस भएको घटना समेत सार्वजनिक भएको छ। नगर प्रशासनले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान प्रक्रिया पनि सँगसँगै अघि बढ़ाइरहेको जनाएको छ। भरनीको राजमार्गको सूर्य विनायकदेखि काभ्रेको धुलेखेलसम्मको सड़क निर्माणमा भएको ढिलासुस्तीबारे जनप्रतिनिधिहरूले चासो राखेका छन्। हिजो बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायसँग छलफल भएको छ। छलफलका क्रममा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनु पर्नेमा जोड़ दिइएको छ। छलफलमा सूर्य विनायक धुलेखेल सड़क आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा धुलेखेल सूर्य विनायक सड़क आयोजना अन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सड़क बिना अवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सड़क आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्। अब विदेशको खबर। विश्वव्यापी रूपमा बढ़दै गएको साइबर अपराध अब केवल कम्प्यूटर प्रणाली ह्याक गर्ने वा डाटा चोरी गर्ने कार्यमा सीमित नरहेर प्रत्यक्ष भौतिक हिंसाको धम्की दिने खतरनाक स्वरूपमा परिवर्तन हुँदै गएका रिपोर्टहरू सार्वजनिक भएका छन्। बीबीसीका अनुसार हालै सार्वजनिक सुरक्षा रिपोर्टहरूका अनुसार ह्याकर समूहहरूले विभिन्न कम्पनीका कर्मचारीहरूको व्यक्तिगत विवरण, घरको ठेगाना, फोन नम्बर र अन्य निजी जानकारी प्रयोग गरी डर देखाउँदै फिरौती माग्ने गरेको पाइएको छ। अमेरिकामा कार्यरत एक साइबर सुरक्षा विशेषज्ञलाई समेत घरमै धम्कीपूर्ण पत्र पठाएको घटना सार्वजनिक भएको छ। यसले अपराधीहरूको डर र त्रास फैलाउने नयाँ रणनीति देखिएको छ। अनुसन्धानमा झण्डै 40% भन्दा बढ़ी घटनामा कर्मचारीलाई शारीरिक क्षतिको धम्की दिएको उल्लेख गरिएको छ। युरोपेली सुरक्षा निकायका अनुसार क्रिप्टो करेन्सी सम्बन्धी अपराधमा पनि अपहरण र शारीरिक हिंसासम्मका घटना बढ़िरहेका छन्। सुरक्षा विज्ञहरूले साइबर अपराध एवं अब डिजिटल मात्र नभई वास्तविक जीवनमै गम्भीर खतरा बन्न थालेको भन्दै यस विरूद्ध कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको चेतावनी समेत दिएका छन्। अब खेल खबर। नेपालले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेल खेल्दैछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपालले अभ्यास श्रृंखला खेलिरहेको छ। नेपालले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल मध्ये तीन खेल खेलिसकेको छ। पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। श्रृंखलाको दोस्रो खेलमा नेपालले अमेरिकालाई 3 विकेटले हराएको थियो। श्रृंखलाको तेस्रो खेलमा नेपालले शनिबार स्कटल्याण्डलाई डीएलएस पद्धतिमा 9 रनले हरायो। लगातार तीन खेलमा जित निकाल्दै श्रृंखला जितिसकेको नेपाल यसले चौथो तथा अन्तिम खेल आज खेल्न लागेको हो। भोलिदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो। सबै यात्रु सकुशल। विमानस्थलमा केही बेर रोकिएको उडान र अवतरण खुल्यो। सरकारको नीति तथा कार्यक्रम आज। सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन उच्च प्राथमिकतामा। आजदेखि देशभर मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउने उद्देश्य। साइबर अपराधका घटनामा भौतिक हिंसासम्मको धम्कीले थप चुनौती। कड़ा सुरक्षा उपाय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विज्ञहरूको भनाई। र नेपालले आज अमेरिकासँग अन्तिम खेल खेल्दैछ।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಜ್.
1: ಅತ್ಯಾಧುನಿಕ ಸಿಟಿ ಸ್ಕ್ಯಾನ್ ಸೇವಾ ಅಬ ತುಳಸೀಪುರ್ ಸುಲಭ ಸಿಟಿ ಸ್ಕ್ಯಾನ್ ಸೆಂಟರ್.
2: हजुर, वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलॉजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: खुसीको खबर,
6: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: हाम्रा सेवाहरू:
6: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
7: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
6: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
7: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
6: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
7: थप जानकारीको लागि
6: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
7: मोबाइल नम्बर 98-6-80-79-194 र 98-22-81-56-76।
5: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: छोराले खोजेको,
9: आमाले रोजेको,
8: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
9: गृहपति,
8: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
9: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
8: तुलसीपुरका लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
8: सम्पर्कका लागि फोन
9: 08259075 3 र मोबाइल 9808864071।
8: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपे चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनहाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
14: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
15: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
14: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
15: यसका बाजे लाटाले हाँडेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
16: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
17: कञ्चनजङ्घा सामेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9855823894, 9848814894।
18: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
18: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
20: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
22: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
22: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
24: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
18: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
25: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
26: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
27: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
28: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
29: डाक्टरद्वारा उपचार हुने रोगहरू:
28: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
29: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
27: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
26: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
27: तुलसीपुर उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना:
18: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास, निर्माण, सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति, समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकार संस्था, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अगुवा, नागरिक समाज, सर्वसाधारण नागरिक लगायत सरकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।
27: मिति 2083 वैशाख 28 गते, समय बिहान 10:30, स्थान तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेज, तुलसीपुर 12 हरिपौरी दाङ, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तुलसीपुर डाङ
0: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ जसको खस्रो पनि जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
1: हर घरमा हिन्दी
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
3: ढल्क्यो ढल्क्यो जोवन मेरो तिमी तिरै जा

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगा।

0: കേട്ടിട്ടുണ്ട് എനിക്ക്.
1: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ.
2: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ.
1: सम्पर्क
3: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ.
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार. मोबाइल नम्बर 9164848338 र 9802645818. एक पटक सेवा गर्ने मौका दिनुहोस्.
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार.
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ. मोबाइल नम्बर 9558725188 र 9848401188.
7: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ. आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन.
8: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल.
9: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ. साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ.
10: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
9: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ. प्रोप्राइटर हरिबिक. सम्पर्क मोबाइल 9855720308.
10: सधैँ सेवा गर्ने अवसर दिनुहोस्.
11: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके.
12: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छाना मनी हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड.
11: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्व तर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ.
13: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ. म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ.
11: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली. मोबाइल नम्बर 9848733923 र 9742965913. नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ.
13: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै.

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825 20 925, मोबाइल 98578 20 925।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487060011 र 98578406601।
6: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 0825400002 र मोबाइल नम्बर 98578239071।
7: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
8: तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: मेरी आमोइनी घरत बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
2: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
1: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ।

0: Ninja. Yeriye korkutu yeter bunun tutmaz yardım kaç.
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: हिरा सुनसादी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
5: सम्पर्क
7: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
6: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9164648338 र 9802245818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
6: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
8: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: हाम्रो वनमा ल ल ल सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
10: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
11: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
10: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
11: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
10: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
6: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
13: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ओहो ल, पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
17: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
16: त्यही त खै, यिनलाई चेत किन नआओला।
17: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
18: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218447
2: र 0825218480।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
4: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश। बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै, स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह, प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य। अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना, आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान। अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूमध्ये पहिलो स्थानमा नेपाल 120 नम्बरमा। र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो। आज दिउँसो 4 बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची छ। मन्त्री परिषद बैठकले राष्ट्रपतिद्वारा हुने सम्बोधनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रम अघि दिउँसो 2 बजे दुवै सदनको छुट्टा छुट्टै बैठक बोलाइएको छ। आजैदेखि संघीय संसदको बजेट अधिवेशन शुरू हुँदा सरकारले नीति तथा कार्यक्रममा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेशनलाई उच्च प्राथमिकता दिने भएको छ। आर्थिक रूपान्तरण, रोजगारी सृजना, उत्पादनमूलक उद्योग विस्तार र डिजिटल प्रविधिको उपयोग मार्फत समृद्धि हासिल गर्ने योजना अघि सार्ने तयारी छ। नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पारदर्शिता, निजी लगानी आकर्षण र संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम समेट्ने सरकारको योजना छ। राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबल गर्ने व्यवस्था छ। यस्तै संसदको बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका 8 अध्यादेश पनि पेश हुने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा कुचो लगाएर सरसफाई सप्ताह 2083 शुभारम्भ गर्नुभएको छ। प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य सहित सरकारले देशभर आजदेखि राष्ट्रिय सरसफाई सप्ताह शुरू गरेको हो। यो अभियान आउँदो जेठ 1 गतेसम्म संघ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा सञ्चालन हुनेछ। अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत विशेष मार्गदर्शन जारी भएको छ। निर्देशन अनुसार सबै सरकारी निकायहरूलाई सरसफाई मापदण्ड कडाईका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। मार्गदर्शन अनुसार कार्यालय परिसर, सेवा क्षेत्र, प्रवेशद्वार, सूचना बोर्ड तथा नागरिक बड़ापत्रलाई व्यवस्थित र आकर्षक बनाउनुपर्ने उल्लेख छ। साथै भित्ताहरूको मर्मत तथा रंगरोगन गर्ने, अव्यवस्थित सामग्री हटाउने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था छ। फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउने गरी कम्तीमा 2 प्रकारका डस्टबिन अनिवार्य गरिएको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा तराईका 1-2 ठाउँमा मध्यम वर्षाको सम्भावना छ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। ती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ भने अरू प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। पर्सी पनि देशका अधिकांश पहाड़ी तथा हिमाली क्षेत्रमा बदली कायमी रहने महाशाखाले जनाएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी प्रदेशमा मेघगर्जन चट्याङ सहित वर्षा तथा उच्च पहाड़ी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको बढ़्यो, विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको अर्थमन्त्री वाग्लेको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा। हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97487-0611 र 98578-40601।
4: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
5: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
0: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी, रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नु भएको छ। परिसंघले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि उद्योग, विदेशी लगानी, कर प्रणाली, भन्सार, पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, बीमा तथा पूँजी बजार लगायत क्षेत्रमा क्षेत्रगत सुधार आवश्यक रहेको सुझाव दिएको छ। परिसंघले उद्योग मैत्री नीति, कर प्रणाली, स्थायित्व उत्पादन र रोजगारी केन्द्रित बजेट, कच्चा पदार्थमा कर छूट तथा औद्योगिक कच्चा पदार्थको भन्सार फिर्ता प्रणाली लागू गर्न सुझाव दिएको छ। आज सुनको भाव घटेको छ भने चाँदीको भाव भने सामान्य बढ़ेको छ। सुनको भाव हिजोको तुलनामा 1400 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,99,900 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव भने थोरै बढ़ेको छ। चाँदीको भाव आज 65 रूपियाँले बढ़ेर तोलाको 5,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 5,275 रूपियाँ थियो। अब विदेशको खबर। विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ। ओल्ड पपुलेशन रिभ्यूले सार्वजनिक गरेको महिला शान्ति तथा सुरक्षा सूचकांक 2026 अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाहरूको अवस्था झन कमजोर बनेको उल्लेख गरिएको छ। रिपोर्ट अनुसार अफगानिस्तानमा महिलामाथि कड़ा सामाजिक प्रतिबन्ध लगाइएको छ भने शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा उनीहरूको सहभागिता अत्यन्त कम रहेको छ। महिलाका लागि दोस्रो सबैभन्दा असुरक्षित देश यमन रहेको छ। लामो समयदेखि गृहयुद्धका कारण त्यहाँ स्वास्थ्य सेवा र आधारभूत संरचना प्रभावित बनेका छन्। त्यसै गरी सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक कंगो, लोकतान्त्रिक गणतन्त्र सुडान र दक्षिण सुडान जस्ता दण्डग्रस्त देशहरू पनि महिलाहरूको लागि उच्च जोखिमयुक्त देशको सूचीमा परेका छन्। रिपोर्टले युद्ध, राजनैतिक अस्थिरता, कमजोर सुरक्षा व्यवस्था तथा कट्टर सामाजिक मान्यताका कारण महिलाहरूको जीवन झन कठिन बन्दै गएको जनाएको छ। यता नेपाल महिला सुरक्षा सूचकांकमा 120 स्थानमा रहेको छ। नेपाल युद्धग्रस्त देशहरूको तुलनामा सुरक्षित देखिए पनि महिला सुरक्षा सम्बन्धी चुनौती अझै कायमै रहेको रिपोर्टमा उल्लेख गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल बेलुकी 7:45 धर्मशालामा शुरू हुनेछ। लगातार 3 हारपछि दबावमा रहेको पंजाब जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किने लक्ष्यमा छ भने दिल्ली आफ्नो प्लेअफ आशा जोगाउने उद्देश्यसहित मैदान उत्रदैछ। पंजाब 13 अंकसहित तालिकाको चौथो स्थानमा छ। पंजाब किंग्सले शुरूआती खेलहरूमा उत्कृष्ट प्रदर्शन गरे पनि पछिल्ला 3 खेलमा लगातार पराजय बिहोरेको छ। यस्तै दिल्ली 8 अंकसहित तालिकाको 8 स्थानमा छ। आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। पंजाब शीर्ष स्थान फर्किन चाहँदा दिल्लीलाई प्लेअफ सम्भावना जोगाउन आजको खेल जित्नै पर्ने दबाव छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नीति तथा कार्यक्रम मन्त्री परिषदबाट स्वीकृत बजेट अधिवेशन आजदेखि शुरू हुँदै स्वास्थ्य मन्त्री मेहताले वीर अस्पतालमा कुचो लगाएपछि शुरू भयो सरसफाई सप्ताह प्रशासनिक सेवालाई स्वच्छ मर्यादित र वातावरण मैत्री बनाउने उद्देश्य अझै केही दिन बदली वर्षा र हिमपातको सम्भावना आज लुम्बिनी कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाको अनुमान अफगानिस्तान महिलाहरूका लागि विश्वकै सबैभन्दा असुरक्षित देशहरूको पहिलो स्थानमा नेपाल 120 नम्बरमा र आईपीएल क्रिकेटमा आज पंजाब र दिल्ली खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ ತಿರಣಪಿ ಥುಪ್ಲು ಚಾರ್ ಮೆಗಾಹರ್ಟ್ಜ್ छोराले खोजेको
1: आमाले रोजेको
0: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
1: गृहपति
0: माइलो दाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थान खुसीको खबर
1: नवरत्न भोग गृहपति माइलो दाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
0: का लागि आधिकारिक विक्रेता
1: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
0: सम्पर्कका लागि फोन
1: 08259075 र मोबाइल 98088640071
0: दुवै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
1: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105597।
7: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर थमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435 27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नु पर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
12: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
13: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
11: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
14: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
15: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
16: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
15: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ। फोन नम्बर 0825206001, मोबाइल 97487071 र 98107-3180।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक मान

0: एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आइसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी, थाइरोइड टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904, मोबाइल नम्बर 98-699-77-735 र 98-578-58-2-86।
6: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98572020756।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केडी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड, तुलसीपुर 5 ग लाइन, रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478833923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
1: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
6: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
6: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू।
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रन भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
10: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
13: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने।
12: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने।
13: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने।
12: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने।
13: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने।
12: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने।
13: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने।
12: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने।
13: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने।
12: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने।
13: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने।
12: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने।
13: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने।
12: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: दिउँसो एक बजेको प्रकृति समय सन्देश, खेतीपातीमा कम्पोस्ट मलको प्रयोग गरौं।
2: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
3: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
2: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: दाँत निकाल्ने,
4: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
4: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
4: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
6: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
7: डाक्टरद्वारा उपचार हुने रोगहरू,
6: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बिहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
7: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
9: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।
1: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी होल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट, हाजिर मेसिन, ल्यापटप।

0: सँगै हामी तपाईसँगै
1: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारो रोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्डादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041429।
2: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
3: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
4: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
5: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
4: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720।
5: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
6: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
1: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578207756। किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98578-23-971।
3: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
3: सम्पर्क
4: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ, पिपल बोर्ड देखि दक्षिण तर्फ,
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार, मोबाइल नम्बर 98164-48838 र 98062-45818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: दिउँसो 2 बजेको प्रकृति समय सन्देश सार्वजनिक सम्पत्तिको संरक्षण गरौं
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: आहा हस हस अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ हैन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए शहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
6: पानीको सही प्रयोग गरौं पानी खेर नफालौं उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं
5: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भो बोलादै के गुनगुनाइरहेको
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
9: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359942 0235359942
10: मेरी आमै घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
11: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
10: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो चाहिँ यसका बाजे म चाहिँ गुटुङचुम दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
12: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
13: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका छ गुन्द्रासो दाङ,
12: प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894 9847814894।
14: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
15: डाक्टर द्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
15: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
19: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
21: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: हीरा सुनचाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
3: हीरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपलबोर्ड देखि दक्षिण तर्फ।
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 98164848338 र 98062548 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
4: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
5: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुफत मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209747।
3: एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
11: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
10: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: हाम्रो वनमा ल ल सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
13: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
15: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
16: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
15: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
17: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
18: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
19: डाक्टरद्वारा उपचार हुने रोगहरू,
18: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
19: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
11: बिरामी चेक जाँच निमित्त जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
12: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खुशीको खबर।
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 9880791094 र 9822856576।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदको अधिवेशन शुरू, आजै बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायीलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव, गएको वर्ष रोकिएको दुर्लभ एक सिंगे गैंडाको गणना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी, मध्य पूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री मोदीको अपील, एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट, र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालले दिएको ए टोलीको 265 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसद अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको अधिवेशन शुरू भएको छ। प्रतिनिधि सभाको आजको बैठक शुरू हुनसाथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। त्यसपछि अघि बढ़ेको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको हो। यसपछि विपक्षी दलका सांसदहरूलाई आकस्मिक समयमा 3-3 मिनटका दरले बोल्न समय दिएको छ। दलहरूले अध्यादेश प्रसारका विषयमा सांसदहरूलाई विशेष छूट, सुकुम्बासी बस्तीमा डोजर चलाएको, सीमा सुरक्षा लगायतका विषयमा विरोध तथा सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण प्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र त्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताउनुभयो। यसैबीच आजै दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। यसअघि मन्त्री परिषदको बैठकले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुनेछ। निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का अलपत्र पर्नुका कारण स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायीहरूलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढ़ाउनुपर्ने सुझाव पनि दिइएको छ। महासंघले हेवी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कबाड़ी कर र रोड ट्याक्स बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकेको कर र भ्याटको ब्याज तथा जरिवाना मिनहा गर्न पनि माग गरेको छ। बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एक सिंगे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। धेरै गैंडा पाइने चितौन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि उहाँले बताउनुभयो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया, शुक्ला फाँटा र पर्सामा भने प्रत्यक्ष अवलोकनबाट गैंडा गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या र लिंग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले यी ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा 752 गैंडा फेला परेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका संचार प्रमुख या उस्तुनले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 जना यात्रु, 11 जना चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित सहित 279 यात्रुका लागि फर्कने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरेको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान सेवा झण्डै डेढ घण्टापछि सञ्चालनमा आएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107031380।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। चितवनका दुग्ध उत्पादक किसानले 55 करोड़ रूपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्थान र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी गरेका छैनन्। चितवनबाट दूध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने गरेको भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दूध उत्पादन हुँदै आएको छ। 115 दुग्ध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू भुक्तानीमा समस्या देखिएपछि पुनः निराश बन्न थालेको उहाँले बताउनुभयो। अब विदेशको खबर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, 1 वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। यी मितव्ययिताका उपायले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मदत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अरबौं डलरको वृद्धि भएको छ। हैदराबाद एकमा एकका सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस लाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कार पुलिङ अपनाउन सुझाव दिनुका साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजलको मूल्य नबढ़ाए पनि लामो समयको द्वन्द र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढ़ाउन थालेको छ। मोदीको अपीलपछि आज प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा 10% भन्दा धेरैको गिरावट आएको छ। बीएसई सेन्सेस पनि शुरूआती कारोबारमा 1,000 अंकभन्दा धेरैले घटेको। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी शेयर बजारको गिरावटको प्रमुख कारक बनेको छ। अब खेल खबर, एक दिवसीय अभ्यास श्रृंखलाको 14 तथा अन्तिम खेलमा नेपालको ए टोलीले अमेरिकालाई 265 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिए। अहिले अमेरिका नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याइरहेको छ। नेपाल ए टोलीले यसैका 3 खेल जितेको थियो। नेपाल ए टोलीले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदको अधिवेशन शुरू, आज बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै सोच निश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग, व्यवसायलाई मासिक भुक्तानी गरी बजारमा नगद प्रवाह बढ़ाउनु पर्ने सुझाव। गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि नहुने, बजेटको व्यवस्था गरेर अर्को वर्ष गर्ने तयारी। मध्यपूर्व युद्ध चलिरहँदा भारतीयहरूलाई घरबाटै काम गर्न र विदेश यात्रा कम गर्न प्रधानमन्त्री ओलीको अपील, एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट। र अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका नेपालको ए टोलीले दिएको 265 रनको लक्ष्य पछ्याउँदै।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: खुशी को खबर।
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9680791094 र 9822186576।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
9: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
10: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
9: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
5: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904, मोबाइल नम्बर 98-6-89-77-735 र 98-578-58-286। के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-4683 र 98-478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
11: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
12: अब कहाँबाट ल्याउनु? बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ।
11: अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरे साह्रै गाह्रो पो छ त।
4: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हाँडेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
12: हामी कहाँ साल चिसो असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
13: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ।
12: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9848714894।
14: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौं है।
15: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
16: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
17: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
16: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
18: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
19: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्किन सक्छ।
20: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
19: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पूर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227062।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
2: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10, पड्ढा, दाङ घरेलु उपचार केन्द्र। मोबाइल नम्बर 9828-0141-29।
3: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5, अङ्गलाइन, दाङ।
4: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5, अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857-20-756।
1: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
5: हेरा सुनचाँदी पसल, तुलसीपुर 5, दाङ, पिपल बोर्डदेखि दक्षिण तर्फ।
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9164-48-838 र 9802-45-818। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: छोराले खोजेको,
7: आमाले रोजेको,
6: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
7: गृहपति,
6: माइलोदाई, इरा, भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
7: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
6: तुलसीपुरका लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स, तुलसीपुर 5, ग लाइन, दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
6: सम्पर्कका लागि फोन
7: 08259075 र मोबाइल 9808864071।
6: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
8: आशा अपना कर्तव्य हमार ई हो, मैंगर जनतनक एकठो आवाज
9: नेपालक पहिलो बाटा।

0: ആകാശത്തിന്റെ ഊർജ ചെറിയ പൊടിക്കട്ടി ഏറ്റവും
1: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
3: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
4: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
3: 10 बेड आईसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
3: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
3: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
3: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
5: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
6: डाक्टरद्वारा उपचार हुने रोगहरू:
5: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बिहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
6: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
7: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
8: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
10: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98102-60000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउन मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरि बिक। सम्पर्क मोबाइल 9857720300।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
17: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
17: दाँत निकाल्ने,
15: दाँत भर्ने,
17: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
17: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
17: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
20: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन दाङ। मोबाइल नम्बर 9558825188 र 9848401188।
21: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
22: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
23: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
22: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
21: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
22: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
23: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
22: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
21: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: अपरान्ह 4 बजेको प्रकृति समय सन्देश। बोट बिरुवा लगाऊ, पर्यावरण जोगाऊ।
26: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
27: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
26: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड, तुलसीपुर 5 ग लाइन, रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
28: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर,
0: अनलाइन वायरलेस सीसीटीवी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
26: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
0: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
1: छोराले खोजेको
2: आमाले रोजेको
1: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
2: गृहपति
1: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाउ स्वाद गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर।
2: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
1: का लागि आधिकारिक विक्रेता
2: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
1: सम्पर्कका लागि फोन
2: 08259075 र मोबाइल 9808864071।
1: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
2: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
26: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
6: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
7: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
6: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
7: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
6: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
27: कुनै पनि पिस्तानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
26: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ, साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
27: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा, मोबाइल नम्बर 98417-055-65। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
28: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
29: डाक्टरद्वारा उपचार हुने रोगहरू
28: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
29: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
26: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
8: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
26: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
26: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
10: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
11: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: किसानहरुका लागि खुशीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के भन्नु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुनै गैस हुन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै सम्पर्क।

0: अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
2: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
3: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
2: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
4: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
2: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
3: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847644683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
6: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ? कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन?
7: अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ।
6: थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्डादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828-0141-29।
8: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: ए मीरा के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त रातभरि सुतिनस् क्या हो?
1: कहाँ सुत्नु, मच्छरले सुत्नै दिदैन, हैरान बनाइसक्यो टोकेर।
2: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209647।
0: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश। वन जंगलमा जडीबुटी खेती गरौं।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत, मोबाइल नम्बर 9848303627 र 9825227062।
3: इमेल itstore.dang@gmail.com। मिडवेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
4: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
5: डाक्टर द्वारा उपचार हुने रोगहरू
4: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
5: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
6: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
7: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
8: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
9: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
11: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना 2 दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
12: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
13: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
15: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
16: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
15: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
17: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
18: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
18: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
20: हाम्रा सेवाहरू, हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहना सँग नयाँ गहना पनि साटफेर गरिन्छ।
3: सम्पर्क
21: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
20: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9864448338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
22: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
23: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
22: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
24: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
25: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
26: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
22: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
27: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
28: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
29: नेपाल सरकार, विज्ञापन बोर्ड।
30: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
31: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु नि बाबु, डाँट दुखेर मर्नु लागिसके मात्र गै सन्च हुन्न भने
7: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
9: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
10: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
9: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
11: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
13: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
14: खुशीको खबर,
15: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9860879194 र 9822186576।
17: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
18: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
19: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
20: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720300।
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
22: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
23: तपाई सँगसँगै

0: ഇല്ല എനിക്ക് പൊറക്കത്തെ ഏറ്റവും ജാതികാര്.
1: अब काठमाडौंकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा.
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौं बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट. सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ.
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता. रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान. फोन 082-522-686 र 590-475.
3: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
4: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ. अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त.
3: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
4: यसका बाजे लाटाले हान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे. म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा.
5: हामी कहाँ साल सिसो अजना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ.
6: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ.
5: प्रोप्राइटर हेमन्त प्रकाश ओली. सम्पर्क मोबाइल नम्बर 98578-23894, 98478-23894.
7: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
8: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर.
9: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन. लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ. यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ. प्रसुन टेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक गणेश डेरीको छेउमा. प्रोप्राइटर प्रसुन ओझा. फोन नम्बर 082-522-947.
7: एक पटक सेवा गर्ने मौका दिनुहोस्.
10: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्राली तुलसीपुरलाई सम्झनुहोस्.
2: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
11: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ.
12: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा.
10: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान. फोन नम्बर 082-522-601, मोबाइल 97487-07011 र 98107-3180.
13: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना.
14: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्.
15: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू,
17: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
17: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
18: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857972।
19: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
20: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
19: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
20: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
19: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
20: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
18: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
15: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
18: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ। प्रोप्राइटर दिनेश कुमार खड्गा। मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।
21: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
15: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
21: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
22: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर 5। सम्पर्क फोन नम्बर 0825218747
23: र 0825218780।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलेको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 MHz इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपूरको 106.7 MHz लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: मीडियालाई बलियो बनाउनु पर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। दाङको तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। विद्यालयहरूले सरको शुल्क लिएकोदेखि सुकुम्बासी बस्ती व्यवस्थापनसम्मको विषयमा नागरिकको प्रश्न।
1: सल्यानमा बाढ़ी पहिरोले पूर्वाधार कृषिमा ठूलो क्षति। विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश। प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष सांसदहरूको आक्रोश।
0: संघीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक। नापी र मालपोत सेवा पालिका स्तरसम्म विस्तार गरिने। आगामी दशकमा 30,000 MW विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य।
1: र विदेश खबरमा इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। खेल खबरमा अमेरिकालाई 7 रनले हराउँदै नेपाल एको क्लीन स्वीप।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435 27695 र 98102060। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश सरकार मीडियालाई कमजोर नभई बलियो बनाउनेतर्फ प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघको आयोजनामा आज आयोजित राष्ट्रिय संचार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लोकतन्त्र प्राप्तिमा नेपाली प्रेसको ठूलो योगदान रहेको उल्लेख गर्दै प्रदेश सरकार मीडियालाई बलियो बनाउनेतर्फ प्रयासरत रहेको बताउनु भएको हो। उहाँले प्रदेश सरकारले मीडियाको विकासका लागि ठूलो बजेट विनियोजन गरेको बताउँदै अरू प्रदेशभन्दा लुम्बिनी प्रदेश सरकार मीडिया मैत्री रहेको समेत बताउनुभयो। लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मीडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा प्रदेश सरकार कहिल्यै नलाग्ने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। प्रदेश सरकार मीडिया मैत्री रहेको उल्लेख गर्दै उहाँले मीडियाका सरकारवालासँग समन्वय गरी बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले संचार क्षेत्रमा बढ़ी बजेट विनियोजन गरेको दावी गर्दै मुख्यमन्त्री आचार्यले कार्यान्वयन पक्षमा केही समस्या देखिएको बताउनुभयो। पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले राजनैतिक दलहरू सुसुप्त अवस्थामा रहेका बेला पत्रकार, कानून व्यवसायी र मानवाधिकार कर्मी सड़कमा उत्रिएको स्मरण गराउनुभयो। उहाँले संचार क्षेत्रमा देखिएका चुनौतीबारे सम्मेलनमा हुने बहसले पर्यटन उद्योग र व्यवसाय प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। यसै गरी स्थानीय पालिका र प्रदेश सरकार मीडिया मन्त्री हुन सके जराबाटै प्रेस बलियो हुने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संचार क्षेत्रको क्षमता अभिवृद्धि र मीडिया नीतिलाई प्रभावकारी बनाउने विषयमा जोड़ दिइएको थियो।
1: सल्यानमा मुसलधारे वर्षासँगैको भारीले कृषि क्षेत्रका साथै पूर्वाधार विकासमा ठूलो क्षति पुर्याएको छ। करिब 2 घण्टा भएको वर्षासँगै शारदा नदी र खहरे खोलाहरूमा आएको भारीले सल्यानको बागसौर नगरपालिका वडा नम्बर 6, 7, 8, 9 र 10 तथा छत्रेश्वरी गाउँपालिका वडा नम्बर 1 र 2 का दर्जन योजनामा क्षति पुर्याएको छ। खोलामा आएको बाढ़ीले 2 दर्जन भन्दा बढ़ी सड़क, दर्जन बढ़ी खानेपानी, सिंचाई कुलो तटबन्धमा क्षति पुर्याएको हो। केही दिन अघि परेको असिना पानीले पनि तरकारी खेती तथा सुन्तला बालीमा क्षति पुर्याएको थियो। सल्याङको कपुरकोट गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि लगाइएको तरकारी खेतीका साथै बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका क्षेत्रको सुन्तला बगैंचामा समेत ठूलो नोक्सानी पुर्याएको किसानहरूको भनाई छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुशी जनता, समृद्ध तुलसीपुर भन्ने नारासहित तुलसीपुर 12 हरिपौरी स्थित तुलसीपुर मेट्रो कलेजमा आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिएको हो। सार्वजनिक सुनवाई कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नागरिकहरूले नगरभित्र देखिएका विभिन्न समस्या, विकास निर्माणका काम, सेवा प्रवाह र जनजीविकासँग जोड़िएका विषयमा खुलेरै गुनासा र जिज्ञासा राख्नु भएको थियो। कार्यक्रममा विशेष गरी सुकुम्बासी बस्ती व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमण लगायतका विषय उठाइएको थियो। सहभागीहरूले लामो समयदेखि भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान हुन नसकेको भन्दै नगरपालिकाले स्पष्ट योजना बनाएर थायी समाधानतर्फ अघि बढ़नुपर्ने बताएका छन्। यसै गरी सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा सरको शुल्क लिने गरेको गुनासो गर्दै शिक्षा क्षेत्रमा प्रभावकारी नियमन आवश्यक रहेको धारणा राखिएको छ। यसै गरी नगरभित्र नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासी भइरहेको, सार्वजनिक सम्पत्तिको संरक्षण प्रभावकारी हुन नसकेको लगायतका विषयमा पनि स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका छन्। बजार क्षेत्र तथा बस्तीहरूमा फोहोर व्यवस्थापनको अवस्था कमजोर देखिएको, नियमित सरसफाई नहुँदा वातावरणीय समस्या रहेको भन्दै फोहोर व्यवस्थापनलाई पनि व्यवस्थित बनाउन माग गरिएको छ। कार्यक्रममा सहभागीहरूले विकास निर्माणका काममा पारदर्शिता, गुणस्तर र जनउत्तरदायित्व कायम गर्नुपर्नेमा समेत जोड़ दिएका छन्। नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई अझै छिटो, सहज र नागरिक मैत्री बनाउनु पर्नेमा समेत सुझाव दिइएको छ। उठेका गुनासा तथा जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख टीकाराम खड्गा, उप प्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्भे, सम्बन्धित शाखाका प्रमुख तथा वडा अध्यक्षहरूले गुनासाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। सो अवसरमा बोल्दै नगर प्रमुख खड्गाले नागरिकबाट आएका सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै समस्या समाधानका लागि आवश्यक अनुगमन र सुधारका कामलाई प्राथमिकताका साथ अघि बढ़ाइने बताउनु भएको छ। उहाँले विकास निर्माणसँगै सुशासन, पारदर्शिता र जवाफदेहितालाई नगरपालिकाको मुख्य प्राथमिकता बनाइएको उल्लेख गर्नुभयो। यसैगरी प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले नागरिकका गुनासा सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउन कर्मचारी संयन्त्रलाई जिम्मेवार बनाइने बताउनुभयो। सम्बन्धित शाखा प्रमुखहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित जिज्ञासाहरूको जवाफ दिँदै सुधारका लागि आवश्यक पहल भइरहेको समेत जानकारी दिएका थिए। यसै गरी उपमेयर स्यानी चौधरीले कर्मचारीहरूलाई जिम्मेवार भएर सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभएको छ। कार्यक्रममा उपमहानगरपालिकाले आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक अवधिसम्म गरेका विकास निर्माण, सेवा प्रवाह, पूर्वाधार, सामाजिक विकास र अन्य गतिविधिहरूको प्रगति विवरण रमा खड्गाले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणमा नगरपालिकाले सञ्चालन गरेका योजना सम्पन्न भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो। सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण बागेश्वरी असल शासन क्लब बास नेपालले गरेको थियो। कार्यक्रममा नागरिक र जनप्रतिनिधिहरूबीच प्रत्यक्ष संवाद गराइएको थियो। नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम मार्फत नागरिकका गुनासा, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने तथा त्यसका आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्य रहेको जनाएको छ।
1: सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आज न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न यस्तो आदेश जारी गरेको हो। यसै अदालतले अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश समेत गरेको छ। विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरूद्ध वैशाख 25 गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। नेकपा एमाले निकट अनिराज सबिर तथा नेकपा निकट अनिराज सबिर क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूले रिट दर्ता गरेका थिए। उक्त रिट मार्फत संगठनहरूले निर्णय संविधान प्रदत्त संगठन स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार विपरीत रहेको जिकिर गरेका छन्।
0: प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारको पछिल्लो कदम विरूद्ध आक्रोश व्यक्त गरेका छन्। संसद बैठकमा आज विशेष समयमा बोल्दै उनीहरूले सो आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले आफू कार्यक्रममा भाग लिन स्विजरल्याण्ड गएको भए पनि सुटुक्क भागेको भनेर एक पत्रिकाले समाचार लेखेको प्रति दुःख व्यक्त गर्नुभयो। आफूले त्यस्तो अनुचित काम गरेको भए प्रमाणित गर्न उहाँले चुनौती दिनुभयो। यसैगरी व्यक्तिगत स्वाभिमानमाथि आक्रमण भएको बताउँदै उहाँले स्वस्थ पत्रकारिता गर्न आग्रह गर्नुभयो। प्रेस काउन्सिललाई सशक्त बनाउन आग्रह गर्दै उहाँले संचार मन्त्रीको ध्यान आकर्षण गराउनुभयो। यसैगरी नेपाली कांग्रेसका सांसद निष्कल राईले सरकारले अध्यादेशबाट शासन चलाउन खोज्नु गलत भएको बताउनुभयो। दुई तिहाई बहुमत भएको सरकारले संसद छलेर अध्यादेश मार्फत अघि बढ़न खोज्नु नै गलत अभ्यास भएको उहाँको भनाइ छ। यसैगरी नेकपा एमालेका सांसद पद्मा कुमारी अरियालले संसद बैठक स्थगित गरी अध्यादेश ल्याउने काम गलत भएको बताउनुभयो। बहुमतको निरंकुशताको संकेत आफूहरूलाई भएको उहाँले बताउनु भएको छ।
1: तपाई अहिले बेलुकी छ बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
5: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छेस् त, रातभरि सुतिनस् क्या हो?
6: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
7: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447।
5: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
9: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने।
8: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
10: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
11: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
10: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। आज अपराह 4 बजे शुरू भएको संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। बैठकको प्रारम्भमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेललाई सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गर्नुभएको थियो। उक्त सम्बोधनलाई मन्त्री परिषदको आज बसेको बैठकले पारित समेत गरेको थियो। संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले सम्बोधन गर्नुभएको हो।
0: यसैबीच सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिका तहमा विस्तार गर्ने योजना रहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अध्यावधि गर्ने प्रक्रिया अघि बढ़ाइने उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले भूमिको स्वामित्व र भू उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित ठाउँमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गरिने बताउनु भएको छ।
1: यसै गरी सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडेल लागू गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2084-85 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनु भएको हो। वैकल्पिक विकास वित्त डायस्पोरा पूँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडेल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। सरकारले दीर्घकालीन पूँजी निर्माणका लागि ऋण बजार बन्ड बजार पूर्वाधार बन्ड तथा जोखिम व्यवस्थापन उपकरण विकास गर्ने उहाँको भनाई छ। सरकारले वैदेशिक सहायता ऋण तथा निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गर्ने नीति समेत लिएको छ।
0: यसैगरी सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति पनि अवलम्बन गर्ने भएको छ। संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनु भएको हो। राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधनको बहस पत्र तयार गर्ने कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गर्ने उहाँको भनाइ छ। यसैगरी मिटर ब्याज र अत्याधिक ब्याज लिने प्रवृत्तिको अन्त्य गर्नका लागि ब्याज निर्धारण गरिने उहाँले बताउनुभयो। सोही अनुसार सार्वजनिक संस्थानलाई आवश्यकता अनुसार गाभ्ने र तिनीहरूको सेवाको वर्गीकरण अनुसार अगाडि बढ़ने उहाँले बताउनुभयो। यसैगरी व्यापार घाटा न्यूनीकरणको आयोजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने समेत उहाँले बताउनु भएको छ। यसैगरी सरकारले अब आयोजना प्रभावित नागरिकहरूलाई मुआब्जाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो। आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य हासिल गर्न ऊर्जा वन भूमि र वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने उहाँको भनाइ छ। विद्युत उत्पादन वितरण प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने पनि उहाँले बताउनुभयो। यसैगरी ऊर्जामा आधारित उद्योगको प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको समेत उहाँको भनाइ छ। यसैगरी सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्टवेयर डिजिटल सेवालाई पनि प्रवर्धन गर्ने घोषणा गरेको छ। राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराउनु भएको हो। सरकारले साइबर सुरक्षा हरित कम्प्युटिङ र एआई कम्पुटेशन निर्यातलाई प्रवर्धन गरिने पनि उल्लेख गरिएको छ। यसैगरी सरकारले भूमि बैंकको अवधारणालाई पनि निरन्तरता दिने भएको छ। बाँझो र भू उपयोगहीन जमीनको प्रयोग बढ़ाउन भूमि बैंकलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ नीति तथा कार्यक्रममा भनिएको छ। सरकारले भन्सार नाकामा हुने न्यून बीजकीकरण नियन्त्रण गर्ने भएको छ। भन्सार नाकामा न्यून बीजकीकरण नियन्त्रण गरिने राष्ट्रपति पौडेलले बताउनु भएको हो। यसैगरी सरकारले वन क्षेत्रमा रेट प्लस कार्यक्रम सञ्चालन गर्न नेपाल कार्बन प्राधिकरण पनि गठन गर्ने भएको छ। यसैगरी नीति कार्यक्रममा सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ दिने घोषणा समेत गरिएको छ।
1: यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सुशासनलाई समृद्ध नेपालको प्रमुख आधारशिलाको रूपमा ग्रहण गर्दै अघि बढ़ने बताउनु भएको छ। सरकारले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीतिलाई कड़ाईका साथ लागू गर्ने र सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार गर्ने लक्ष्य समेत लिएको छ। यसैगरी सरकारले नेपाललाई परम्परागत श्रम आधारित अर्थतन्त्रबाट डिजिटल सेवा र प्रविधि मुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने महत्वाकांक्षी योजना समेत अघि सारेको छ। यसैगरी सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा पनि गरेको छ। रिभर्स आप्रवासनको लागि एकीकृत प्याकेज ल्याइने समेत नीतिमा उल्लेख गरिएको छ।
0: यसैगरी सरकारले सबै स्थानीय तहलाई 12 महिना सञ्चालन हुने सड़क सञ्जालसँग जोड़ने पनि घोषणा गरेको छ। हुलाकी पुष्पलाल उत्तर दक्षिण लगायतका राष्ट्रिय सड़क सञ्जालको विस्तार तीव्र पारिने साथै काठमाडौँ तराई मधेस फास्ट निर्माण तीव्र पारिने बताइएको छ। यसै गरी सरकारले शिक्षामा सबै तहको पाठ्यक्रमको समय सापेक्षी पुनरावलोकन गर्ने पनि घोषणा गरेको छ। सरकारको नीति कार्यक्रममा उक्त योजना समेटिएको हो। उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउने तथा 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र सिकाई प्रविधिको विकास गरिने पनि सरकारले जनाएको छ। विपन्न सीमान्तकृत दलित आदिवासी लगायतका बालबालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्ने पनि सरकारले घोषणा गरेको छ। सरकारले आउँदो आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने पनि विषयलाई नीतिता कार्यक्रममा समेटेको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेटका लागि पेश गरेको सुझाव ग्रहण गर्दै उहाँले कानूनी तथा कर प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो। उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिँदै उद्योग लगानी रोजगारी र आय आर्जन वृद्धि हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह समेत गर्नुभएको छ।
0: बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशैभर विशेष अभियान सञ्चालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गरिएको हो। बजारमा हुने गैर कानूनी क्रियाकलाप रोक्न सप्ताहव्यापी अभियानले कोसे ढुङ्गाको काम गर्ने विश्वास गरिएको छ। सबै सरकारवाला निकाय, नागरिक समाज र संचार कर्मीहरूलाई अभियानमा सक्रिय सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत सरकारले आग्रह गरेको छ। यो अभियान आउँदो जेठ 3 गतेसम्म चल्ने भएको छ।
1: यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसून जन्य विपदको जोखिम भने उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19,00,000 भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा भारी पहिरो डुबान भुच्चे र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना समेत औल्याइएको छ।
0: मूल खबरमा अब विदेश खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाब पाकिस्तान मार्फत पठाएको भए पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्धविराम, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति र स्ट्रेट अफ हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अन्य क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। अमेरिकाले यसअघि इरानलाई 14 प्रस्ताव पठाएको थियो। त्यो प्रस्तावमा इरानको युरेनियम सम्वर्धन कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याउनुपर्ने, उच्च मात्राको सम्वर्धित युरेनियम भण्डारण अन्त्य गर्नुपर्ने, अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्नुपर्ने, स्ट्रेट अफ हर्मुज खुल्ला राख्नुपर्ने, अमेरिकी र अन्तर्राष्ट्रिय जहाजमाथिको खतरा हटाउनुपर्ने र क्षेत्रीय सशस्त्र समूहलाई इरानले समर्थन रोक्नुपर्ने मुख्य शर्त राखिएको थियो।
1: र मूल खबरको अन्तमा खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलामा नेपालको ए टोलीले क्लीन स्वीप गरेको छ। माथिल्लो मूलपाने मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हराएको हो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर एक बलमा 257 रन बनाउँदा सबै विकेट गुमाएको थियो।
0: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
1: मीडियालाई बलियो बनाउनु पर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। दाङको तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनवाई। विद्यालयले चर्को शुल्क लिएकोदेखि सुकुम्बासी व्यवस्थापनको विषयमा नागरिकको चासो।
0: सल्यानमा बाढ़ी पहिरोले पूर्वाधार र कृषिमा ठूलो क्षति। विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी। प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी सांसदहरूको आक्रोश।
1: संघीय सरकारको नीति कार्यक्रम सार्वजनिक नापी र मालपत सेवा पालिकासम्म विस्तार हुने। आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य।
0: र विदेश खबरमा इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। खेल खबरमा अमेरिकालाई 7 रनले हराउँदै नेपाल एकको क्लीन स्वीप।
1: हवस् त बेलुकी 6 बजेको प्रकृतिमूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्त विशीलाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छु। नमस्कार।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा
7: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
6: 10 बेड आइसीयू सेवा
7: 10 बेड एनआईसीयू सेवा
6: 10 बेड एसडीयू सेवा
7: नर्मल डेलिभरी तथा सीएस सेवा
6: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
8: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
9: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त कहीँ गएछ भन्नु भने
8: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
10: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
11: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
10: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
11: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478339223 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
6: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578209756।
1: खुसीको खबर,
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
3: डाक्टर द्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: कुवा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म।
5: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। भायोनेट सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् भायोनेट, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायोनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउ है।
9: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
10: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
12: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
11: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
13: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
14: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
15: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
16: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जेती दाग हटाइ भाँडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: पर सुने नीचे ये दिया पर कटे ये फिर तुम बिठलो क्या निकाल
1: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
1: सम्पर्क
3: हेरा सुन चाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ
2: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार मोबाइल नम्बर 9164448338 र 9802645818 एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 9747807011 र 9810781380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
9: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
8: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
9: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
8: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्राविधिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742527974। सेवा गर्ने मौका दिनुहोस्।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू,
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972।
12: छोराले खोजेको
13: आमाले रोजेको
12: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
13: गृहपति
12: माइलो दाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर,
13: नवरत्न भोग गृहपति माइलो दाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
12: तुलसीपुर का लागि आधिकारिक विक्रेता
13: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिक को पूर्व पट्टी कुनामा
12: संपर्क का लागि फोन
13: 08259075753 र मोबाइल 9808864071
12: दुबै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
13: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
14: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
15: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
14: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
14: 10 बेड आईसीयू सेवा
15: 10 बेड एनआईसीयू सेवा
14: 10 बेड एसडीयू सेवा
15: नर्मल डेलिभरी तथा सीएस सेवा
14: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
15: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
14: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान फोन 082-522-686 र 590-475
16: मेरी आमोइनी कत बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
17: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
16: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाच्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भटक कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
18: हामी कहाँ साल सिस्टो असरा सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
19: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9858-23894 9848-14894
20: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
21: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
22: डाक्टरद्वारा उपचार हुने रोगहरू
21: छारे रोग मिर्गी रोग बाख्री रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
22: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच निमित्त जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
23: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
24: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
25: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
27: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
28: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
29: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
28: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
29: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
30: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नआउने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828-0141-29।
31: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्।
32: हजुर, हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ। साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ, मकै, फापर, कोदो लगायतका पिठो पनि उपलब्ध छ।
31: सम्पर्क पवन तेल मिल, तुलसीपुर 9 पुल चोक बेलुवा जाने बाटो 12 घर माथि पश्चिम तर्फ, प्रोप्राइटर दिनेश कुमार खड्का, मोबाइल नम्बर 9847055565। सधैँ सेवा गर्ने मौका दिनुहोस्।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम संसदमा पेश, मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य, नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्षी दलको टिप्पणी।
1: परम्परावादी छ, पुराना राजनीतिक दलहरूले जे चीजलाई अगाडि सारिया थिए त्यो चीजलाई उसले नयाँ भाषामा ढालेको छ।
0: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी,
2: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
0: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत, यस वर्षको मनसूनको समयमा 19,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने,
3: मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ,
0: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एकको क्लीन स्वीप।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचा अनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लील प्रकाश चन्दबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढ़ाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
2: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री, राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
5: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढ़ाउने लक्ष्य लिएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देश्य जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
6: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढ़ी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढ़ी छ, होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढ़ी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठूलो समस्या छ, खास गरेर कर्णाली प्रदेश, मध्य प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
5: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढ़ाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ़ गर्न

0: सरकारले ड्रोन सैटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डडेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरू बराल,
1: आरम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चीजलाई अगाडि सारिया थिए त्यो चीजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका आठवटै अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका आठवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाउ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि ज्येष्ठ सगते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सारंगा सुविदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसून अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
2: विपद सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसूनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठूलो कुरो भने। अर्को कुरो चाहिँ अब डीएचएमले यो वर्षको मनसून फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन्, कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने, अब मुख्य रूपमा चाहिँ अब मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
0: यसैबीच कसरी मनसूनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ़ बनाउन, सुरक्षित स्थानहरूको पहिचान गर्न, राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसई परीक्षा गत चैत 19 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार

0: प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जीतसँगै नेपाल एले स्कटल्याण्ड र अमेरिका विरूद्धका सबै खेल जित्दै श्रृंखला क्लीन स्वीप गरेको हो।
1: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
2: एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो। त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ।
1: कृषिमा फेरिएका योजना के छन्? रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको
4: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू?
6: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
6: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
6: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
5: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
7: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेशाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
8: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
9: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
8: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
9: एग्रीटेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
8: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसै गरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
9: किसान सूचीकरण, परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
8: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दावी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
9: साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दावी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
8: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
2: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु। होइन, अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलि ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेका छ, अब त्यो वास्तवमा निकै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन, अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ भन्ने लाग्छ।
8: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, सीआईएन काठमाडौँ।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
10: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन। केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
1: वैदेशिक रोजगारबाट फर्किएका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: ए मिरा, के भयो? बिहानै घर बाहिर झोक्राएर बसिरहेकी छस् त, रातभरि सुतिनस् क्या हो?
12: कहाँ सुत्नु, मच्छरले सुत्नै दिँदैन, हैरान बनाइसक्यो टोकेर।
4: हजुर, के तपाईँको पनि यस्तै समस्या त छैन? यदि त्यसो हो भने अब चिन्ता लिनु पर्दैन। लामखुट्टेको टोकाईबाट सुरक्षित रहन र कुनै पनि झन्झट बिना सजिलै प्रयोग गर्न सकिने स्ट्यान्ड झोल प्रसुन टेडसमा उपलब्ध छ। यति मात्रै होइन, नयाँ वर्षको अवसरमा विशेष छुटका साथ विभिन्न प्रकारका झोल, स्कुल ड्रेस, साडी, धोती, कुर्ता सुरुवाल लगायत सबै प्रकारका काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ। प्रसुन टेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक गणेश चेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947।
11: एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिलेको सरकारसँग युवाको अपेक्षा भनेकै सुशासन र रोजगारी सिर्जना हो। युवाको आशाको केन्द्र बनेका बालेन शाह नेतृत्वको सरकारले रोजगारी, शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ?
0: रोजगारी, शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप, शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
9: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
9: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रवर्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
0: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
9: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ।
0: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार, विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड़ दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा, प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसैगरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
9: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
0: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
1: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
10: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
0: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा केही त्यस्तो भिन्नताहरू पाउनुभयो?
10: अब नीति कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
0: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
10: यस्तो छ, मूल कुरा बहुत राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समाव्याज भुक्तानी गर्ने नै समाव्याज भुक्तानी गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ, कत्रो बजेट आउँछ भन्ने त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यस्तो देखिया छैन।
1: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसून अवधिमा नेपालभर करिब 19,00,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ।
13: हिरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ।
13: सम्पर्क
15: हिरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपल बोर्ड देखि दक्षिण तर्फ।
14: प्रोप्राइटर हिरा सुनार र बेलमती सुनार। मोबाइल नम्बर 9164848338 र 9802645818। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
16: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
3: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
2: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764670 सेवा गर्ने मौका दिनुहोस्
4: कुनै पनि पिसानी तथा पेलानीको काम गर्नु परे अब पवन तेल मिललाई नै सम्झनुहोस्
3: हजुर हामी कहाँ आधुनिक मिलबाट सबै प्रकारका पिसानी तथा पेलानीको काम गरिन्छ साथै आवश्यकता अनुसार लोकल शुद्ध तोरीको तेल तथा गहुँ मकै फापर कोदो लगायतका पिठो पनि उपलब्ध छ
4: सम्पर्क पवन तेल मिल तुलसीपुर 9 पुलचोक बेलुवा जाने बाटो 12 घरमाथि पश्चिम तर्फ प्रोप्राइटर दिनेश कुमार खड्गा मोबाइल नम्बर 9847705565 सधैं सेवा गर्ने मौका दिनुहोस्
3: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यातिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828-0141-29
2: हीरा सुन चाँदी पसल नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँबाट सेवा दिइरहेको ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू हामी कहाँ अर्डर अनुसार आकर्षक डिजाइनका गरगहना तयार गरिनुका साथै रेडिमेड गहना पनि तयार गरिन्छ र पुराना गहनासँग नयाँ गहना पनि साटफेर गरिन्छ
2: सम्पर्क
5: हेरा सुनचाँदी पसल तुलसीपुर 5 दाङ पिपलबोर्डदेखि दक्षिण तर्फ
3: प्रोप्राइटर हीरा सुनार र बेलमती सुनार मोबाइल नम्बर 9164448338 र 9802645818 एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
6: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
6: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 9742-27-974 सेवा गर्ने मौका दिनुहोस्
7: किसानहरूका लागि खुसीको खबर
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
9: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
8: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
12: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
13: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
13: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
15: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
13: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
16: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
17: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
0: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97-487-0611 र 98578-40601।
8: छोराले खोजेको,
9: आमाले रोजेको,
8: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
9: गृहपति,
8: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
9: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
8: का लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
8: सम्पर्कका लागि फोन
9: 08259075573 र मोबाइल 98088640071।
8: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू,
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक।

0: जाने सोचमा हुनुहुन्छ।
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
1: 10 बेड आईसीयू सेवा,
0: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
0: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
0: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
4: दन्त परीक्षण तथा परामर्श सेवा,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत निकाल्ने,
4: दाँत भर्ने,
3: दाँतको जरादेखि उपचार गर्ने,
4: कृत्रिम दाँत लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
4: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
3: दाँतको कस्मेटिक उपचार,
4: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
5: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
6: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578-20-756।
8: खुसीको खबर:
9: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
9: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
10: मोबाइल नम्बर 98680-79194 र 98-22-81-56-76।
11: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
12: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
13: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 98478-30-627 र 98225-22762।
12: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
14: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
15: डाक्टर द्वारा उपचार हुने रोगहरू:
14: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा

0: लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच मिति जेठ 3 गते आइतबार र 4 गते सोमबार बेलुका सम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: एबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएका जति कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवार पूर्ण भएको तेहरानको भनाई।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य तथा होर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजूद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
1: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
0: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
4: अन्य विषयमा बहस गर्दै गरौंला तर छुट्न छुटाउने नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
0: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
5: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलखेट हो। नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
2: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टोमा त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठूलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग सम्बन्धको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दा गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता तिनीहरू सुनेन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यहाँ अस्पष्टता छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन
2: होइन। त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधारहरू लगानी मैत्री खालको एउटा खालको संकेत देखेको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको जो नीति तथा कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखेको छ।
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेका त होइन,
2: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँहरूको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर हरित कर प्रणाली कुरा राखेका छ गर्न सक्ने खालको कुरो हो कि भन्ने
0: त्यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ त्यसबारेमा आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो त्यो चाहिँ कस्तो लाग्यो तपाईँलाई त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ
2: होइन मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो तर मलाई लाग्छ अहिलेको सरकारले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टिसिपेटरी पार्टी पनि हुनुहुन्थेन त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचारको तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरूले त्यो धेरै लाग्नु जस्तो लाग्दैन मलाई
0: केही सातामा बजेट पनि आउँदैछ यो बीचमा तपाईँको सुझाव के छ सरकारले
2: यो बीचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति कार्यक्रममा छलफल गर्छौँ तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो तर त्यसरी तपाईँको दुई तिन घण्टामा हामी तपाईँको नीति कार्यक्रममा छलफल गर्न उचित हुँदैन यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन सरकारले तपाईँको ढिलो गरेर ल्याउनु भएको हो संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धक्काइलिएको त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो
0: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई अब अर्को विषय छोटकरीमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद फुयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन् आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट
7: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ बरु वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो त्यसपछि मूल्य केही घट्यो गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन मैले भर्खर इरानका तथा कथित प्रतिनिधिहरूको जवाफ पढे मलाई त्यो मन परेन पूर्णत अस्वीकार्य तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छनृ

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं